हाँ जी बिल्कुल, तरसो काल कवल 0336 70 80 780 यानी 0333 6708 0708 बांधी काल मिलो। ओके बिल्कुल जनाब, तरसो काल बस मिलूंगा प्रोग्राम की بیک گراؤنڈ بیلو الگ الگ شانتی بیل شانتی بیک گراؤنڈ

ہمارے اچھا تو جب ایف آئی آر کی بنیاد آپ مضبوط رکھتے ہیں, اس پہ وہ تمام لوازمات جو قانون کی منشا ہے ہونے چاہیے وہ آپ ڈال دیتے ہیں, اور بے گناہ لوگوں کو اس میں آپ چارج نہیں کرتے, آپ گنہگاروں کے خلاف ہی ایف آئی آر کرتے ہیں, تو اس کا ہمیشہ آپ کو یہ فائدہ ہوتا ہے کہ آپ کا کیس جو ہے وہ مضبوط ہوتا ہے. اس کے بعد ایک اور دوسری چیز جو میں نے دیکھی اپنے پریکٹیکل لائف میں, کہ جب کوئی گواہ عدالت میں پیش ہوتا ہے, چشمدید گواہ, ضروری اہم گواہ ہوتا ہے, وہاں پہ اب ظاہر ہے جو ملزم کا وکیل ہے اس نے جرح کرنی ہے. آپ نے جو بیان کیا اب اس بیان کے اوپر آپ سے جرح کی جائے گی, آپ سے سوال و جواب کیے جائیں گے, آپ سے پوچھا جائے گا کہ آپ نے یہ جو بات کی ہے یہ کس طرح تھی, کتنے بجے کا ٹائم تھا, کون کون آیا, کس طرح آیا, گھر سے کب نکلے, کس وقت نکلے, یہ تو یہ وکیل کی ذمہ داری ہوتی ہے, وہ گواہ سے سوال پوچھتا ہے. وہاں ایک بہت بڑی غلطی جو گواہ کر بیٹھتا ہے وہ یہ ہے کہ وہ غصہ ہو جاتا ہے. اب وکیل تو چاہتا یہی ہے کہ وہ گواہ کو غصہ کرے, جب گواہ غصہ ہوگا وہ اپنا ٹیمپر لوز کرے گا, جیسے ہی وہ غصہ ہوگا وکیل خوش ہو کے اور زیادہ سخت سوال پوچھے گا, اور زیادہ سخت سوال پوچھے گا, اور جیسے ہی سخت سوالوں کی بھوچار شروع ہوگی اس کے ساتھ ساتھ گواہ جو ہے وہ اصل مدعے سے ہٹ کے غلط طرف جائے گا اور ایسے جوابات دے گا جن جوابات سے اس کو نقصان اٹھانا پڑے گا, اس کا کیس جو ہے وہ برباد ہو جائے گا, اس کا کیس خراب ہو جائے گا. اب کہنے کا مقصد یہ ہے کہ آپ نے جب گواہی دینے آنا ہے عدالت کے روبرو گواہ بطور گواہ پیش ہونا ہے, تو بالکل ٹھنڈے دماغ سے آپ نے آ کے وہاں پہ گواہی دینی ہے. ٹھیک ہے, آپ کا باپ مرا ہوگا, آپ کا بھائی مرا ہوگا, آپ کا بیٹا مرا ہوگا, آپ کے لیے تکلیف دہ بات ہوگی, وہی باتیں دوبارہ وکیل ریپیٹ کرتا ہے کہ وہ کتنے بجے کا ٹائم تھا, پھر آپ نے جس ڈاٹسن پہ لے کے آئے اس کا نمبر نوٹ کیا, آپ کے ہاتھ پہ خون لگا کپڑوں پہ, تو یہ کسی بھی پیارے کو کھو دینے کے بعد اس سے اس طرح کے سوال پوچھنا یہ انسان کو تکلیف تو ضرور دیتے ہیں, لیکن مجبوری ہے تو ہوتی ہے وکیل کی, کیونکہ اس کو اپنے کلائنٹ کو تو ڈیفینڈ کرنا ہوتا ہے. وہ اگر ملزم کی وکالت کر رہا ہے تو اس نے ظاہر ہے ملزم کو اس نے ڈیفینڈ تو کرنا ہے, اس نے ملزم کو تحفظ فراہم کرنا ہے, اس نے ملزم کو تحفظ فراہم کرنے کے لیے یہ تمام تر چیزیں کرنی ہیں, دیکھنی ہیں, تو وہ تو اس کے مطابق ہی یہ سب دیکھتا ہے, کرتا ہے, اور اس کی یہی کوشش ہوتی ہے, اس کی یہی منشا ہوتی ہے کہ وہ جو ہے اپنے جو موکل ہے اس کو کسی طرح سے چھٹوا کے لے آئے, اس کو وہاں سے نکال کے لے آئے. لیکن اصل چیز جو آپ لوگوں کو پتہ ہونی چاہیے وہ یہ ہے کہ آپ نے اپنا کیس خود ثابت کرنا ہے, اور اس کے لیے آپ کو ٹھنڈے دماغ سے وہاں پہ گواہی دینی ہے. آپ نے غصہ نہیں ہونا, آپ نے غصہ نہیں کرنا, آپ نے ٹیمپر لوز نہیں کرنا, آپ نے موقع ہی نہیں دینا وکیل کو کہ وہ آپ سے کوئی ایسی بات اگلوا سکے. دوسرا, آپ نے وہاں لمبی لمبی کہانیاں نہیں سنانی, آپ نے ٹو دا پوائنٹ بات کرنی ہوتی ہے, جو سوال آپ سے پوچھا جا رہا ہے اس سوال کا آپ نے بالکل سیدھا اسٹریٹ فارورڈ جواب دینا ہے. جتنا آپ نے چیزوں کو الجھانے کی کوشش کی, جتنا آپ آگے جاتے ہیں چیزوں کو الجھاتے ہیں, اتنا آپ کے لیے مسئلہ بن جاتا ہے, اور پھر آپ کی گواہی جو ہے وہ غلط ہو جاتی ہے. یہ تو فوجداری مقدمات کے حوالے سے ایک میں نے سرسری سی بات کی, اس کے علاوہ دیوانی مقدمات ہوتے ہیں ہمارے پاس, عرضیات کے متعلق, پیسے کی لین دین کے متعلق. اب ان میں جو سب سے زیادہ مقدمہ ہمیں دیکھنے کو ملتا ہے وہ ہوتا ہے چیک کا. اکثر لوگ جو ہیں وہ چیک دے دیتے ہیں پیسوں کی لین دین کی بس, اور پھر اس چیک میں جب وہ کیش کرانے جاتا ہے بندہ, تو پتہ چلتا ہے کہ جی اکاؤنٹ میں پیسے نہیں ہیں. اب جب اکاؤنٹ میں پیسے نہیں ہیں تو اس کا حل کیا نکلے, تو اس کے لیے وہ پھر ایف آئی آر کروانے آتا ہے, جس کو ہم 489F کی ایف آئی آر کہتے ہیں. اب یہ ایف آئی آر کروانے کے لیے کچھ چیزوں کا ہونا انتہائی ضروری ہے. سب سے پہلی بات کہ جب کبھی بھی کسی سے آپ چیک وصول کریں, میں یہاں پہ اسپیسیفکلی پہلے 489F کو ڈیل کرتا ہوں, پھر باقی باتوں سچویشنز میں بعد میں آئیں گے. جب کبھی بھی آپ کسی سے لین دین کے معاملے میں چیک وصول کرنے جا رہے ہیں, کسی نے آپ کو چیک دے دیا ہے اور چیک آپ وصول کر رہے ہیں, تو ایک چیز کا بڑا ہی احتیاط کریں, اور وہ چیز یہ ہے کہ وہ چیک گارنٹی چیک نہ ہو. اس چیک کے اوپر کہیں پہ گارنٹی نہ لکھا ہو کہ یہ گارنٹی چیک ہے, وہ چیک کراس چیک نہ ہو, وہ چیک اسی ہی شخص کے نام سے اور سگنیچر سے ایشو کیا جا رہا ہو جس کے نام پہ اکاؤنٹ ہے, اور ود ان 6 months یعنی 6 مہینوں کے اندر اندر آپ نے وہ چیک پیش کرنا ہے بینک پہ. اگر 6 مہینے کا عرصہ گزر جاتا ہے تو پھر بھی ایف آئی آر نہیں ہوگی, گارنٹی چیک ہے پھر بھی ایف آئی آر نہیں ہوگی, کراس چیک ہے پھر بھی ایف آئی آر نہیں ہوگی.
तो चेक वसूल करते हुए इन चीजों का अपने ख्याल रखें। जब बैंक में चेक लेके जाएं तो उन्हें बोलें कि हमें डिसऑनर स्लिप दें। बैंक से डिसऑनर स्लिप लेना भी इंतहाई जरूरी है, उसी की बुनियाद पर थाने जाके आप रिपोर्ट करवा सकते हैं और फिर रिपोर्ट भी होगी। इसके अलावा एक और बात भी आप याद रखें कि रिपोर्ट दर्ज करवाने से आपको आपके पैसे कभी नहीं मिलेंगे। अक्सर लोगों को चेक के मामलात में ये गलती दरपेश होती है, वो कहते हैं कि जी रिपोर्ट तो हमने दर्ज करवा दी है, अब बस हुकूमत जो है वो पकड़ लेगी इस शख्स को और हमें हमारे पैसे मिल जाएंगे। तो एक बात मैं यहाँ पे और वाजे कर दूं कि रिपोर्ट दर्ज करवाना या रिपोर्ट दर्ज करवाने से कभी भी किसी शख्स को उसके पैसे वापस नहीं मिलते। रिपोर्ट दर्ज करवाने का मतलब यह है कि इस शख्स ने यह जुर्म किया है और उसको इस जुर्म की सजा दी जाए। अब वो सजा हमेशा कैद की सूरत में होती है, कैद दी जाती है। रिपोर्ट में आपकी बाकी आप रिपोर्ट करवाएं, आप कहें कि मुझे घर मिल जाएगा, नहीं, जमीन मिल जाएगी, कोई कब्जा है वो मिल जाएगा, दुकान मिल जाएगी, पैसे मिल जाएंगे, नो, नेवर। अगर आपने अपना घर हासिल करना है, पैसे हासिल करने हैं, रकम हासिल करने हैं, तो रिपोर्ट तो आपने चलो करवा दी, उसने जुर्म किया, आपको बोगस चेक दिया, उसके साथ साथ आप दीवानी अदालत से रुजू करके वहां पे मुकदमा दायर करते हैं पैसों का, कि जो पैसों की लेन देन होती है आपके और उसके माबेन, उसको फिर साबित करते हैं और साबित करके आप पैसे वसूल करते हैं। तो असल बात जो है वो ये है बताने वाली और समझने वाली, जो आपको पता होनी चाहिए, जो आपको समझनी चाहिए, कि जब कभी किसी से चेक वसूल करें लेन देन के मामले में, तो वो चेक गारंटी चेक ना हो, क्रॉस चेक ना हो, उस पे आपका नाम लिखा हो, चेक देने वाले का नाम लिखा हो, उसके सिग्नेचर हो, पैसे लिखे हो, और उस चेक को आगे पीछे से आपने घुमा के अच्छे से देखना है कि इस चेक पे कहीं कोई ऐसी दूसरी बात तो नहीं लिखी कि ये बतौर जमानत दिया जा रहा है। अगर ऐसा कुछ लिखा है तो चेक लेने से फौरन इनकार करें और उस शख्स को कहें कि ये चेक मुझे दूसरा चेक बना के दो जिस पर ऐसी कोई इबारत ना लिखी हो। ये सबसे जरूरी चीज है। उसके बाद जब चेक के अगर डिसऑनर हो जाता है, आप FIR दर्ज करवा लेते हैं, तो FIR दर्ज करवाने के बाद आपने फिल फोर जाके दीवानी मुकदमा दायर करना है पैसों के बस, कि जी मेरे इसने इतने पैसे देने हैं। और वो अगर आपके पास पर नोट लिखा हुआ है, चेक है, तो बहुत अच्छी बात है, वो आप सेशन जज की अदालत में, जिसको हम डिस्ट्रिक्ट जज कहते हैं, उसकी अदालत में दायर करेंगे। और फिर उसको समरी सूट होता है, समरी सूट से मुराद बहुत कम वक्त में उसको खत्म किया जाता है, उसको लंबा नहीं खींचा जाता, उसको कम से कम शॉर्ट पीरियड में उस केस को खत्म किया जाता है। और ये मुकदमा जो है, जो कम वक्त में खत्म करने का है, इसका मकसद ये है कि लोगों के इसमें ज्यादा पैसे फंसे हुए होते हैं, लोगों का नुकसान हो रहा होता है, लोगों को माली नुकसान होता है, पैसे दरकार होते हैं, तो अदालत कहती है जल्द से जल्द इस मुकदमे को खत्म किया जाए, जल्द से जल्द इसको इसके पैसे वापस दिलवाए जाए अगर ये साबित कर लेता है। तो FIR से आपको आपके पैसे कभी नहीं मिलते, पैसे वसूल करने के लिए आपको दीवानी मुकदमा दायर करना पड़ता है।